0: प्रधानमंत्री किसान मानधन स्कीम से सब लोकटन काश्तकारन मुस्तकबिल महफूज
1: तो शेटन वरियन हज वसी पे 3000 रुपये माहान पेंशन बनी यकीनी
0: 55 रुपयों पे 2000 रुपयों तक माहान किस्त दिन शामिल सपद अर्दाय पे 40 वरियन तम काश्तकार
1: अत हिस्से दिन ची स्कीम अंदर कर सरकार बराबर दुत अदा
0: तमाम काश्तकार बन गम स्कीम हम फायदे तुलन खुद जन सेवा केंद्र
1: तो पन नाव कर मुफ्त दर्ज
0: प्रधानमंत्री किसान मानधन योजना काश्तकार सदस मेहनत अथरोट पेंशन सत महफूज तिहद मुस्तबिल जरात तो बहबूदी वजारत भारत सरकार दिस मफाद आमस मज जारी
2: आज हमारे साथ प्रोग्राम किसान वाणी में बात कर रहे एक प्रोग्रेसिव फार्मर जो किसी तारुफ के मोहताज नहीं जो गुतासा के रहने वाले हैं कुंजलाल जी। कुंजलाल जी आपका प्रोग्राम किसान वाणी में खैर मकदम है।
3: शुक्रिया जनाब। शुक्रिया। मैं भदरवा के इस जो रेडियो स्टेशन हमारे भदरवा का है उस पोस्ट में डायरेक्टर और उनके कर्मचारियों को सभी को मैं दिल की गहराइयों से शुक्रिया अदा करूंगा।
2: जी कुंजलाल जी, सबसे पहले आज हम आपसे ये जानना चाहेंगे कि लेवेंडर फेस्टिवल आ रहा है और हमारे ऑनरेबल मिनिस्टर डॉक्टर जितेंद्र साहब इस बारे में 4-5 साल से इस बारे में बहुत ही किसान भाइयों के लिए हमारे डिस्ट्रिक्ट डोडा में खुशी तौर पर भदरवा में सेंट्रल गवर्नमेंट की तरफ से काम कर रहे हैं, इससे हमारे किसान भाइयों को क्या फायदा हो सकता है?
3: ये बहुत खुशी की बात पूछी सर आपने, जिसका मैं अपनी दिल की गहराइयों से ये इसका शुक्रिया अदा करूंगा और फार्मरों का भी। और सबसे पहले मैं ऑनरेबल मिनिस्टर जो हमारे जितेंद्र राणा जी हैं और इनकी वजह से जो हमारे प्रधानमंत्री नरेंद्र मोदी साहब जी हैं, उन्होंने पूरे वर्ल्ड में पूरे विश्व में इस भदरवा कॉन्स्टिट्यूएंसी सब डिस्ट्रिक्ट भदरवा और डिस्ट्रिक्ट डोडा को पूरी दुनिया में मशहूर किया है। तो इससे बढ़कर हमारे फार्मर्स को और क्या चाहिए कि यहाँ का एक छोटा और बड़े से बड़ा अमीर आदमी भी भदरवा के नाम से पहचाना जाता है और उसकी इतनी इज्जत की जाती है कि यहाँ के लोग बहुत अच्छे और प्रोग्रेसिव फार्मर हैं और इनमें इनकी इस जो ये फेस्टिवल अब चौथा पीरियड जा रहा है फेस्टिवल मनाने का, तो ये यही है कि ये फार्मर जो है अपनी हिम्मत को बढ़ाकर चढ़ाकर काम करते जाएं और अपनी गुर्बत का जो सिस्टम है उसको दूर करते जाएं। जिन फार्मरों ने इस पे काम करना शुरू किया है वो अच्छे हैं और अच्छे चला रहे हैं। तो इसी से मैं ज्यादा दूर ना जाते हुए मैं फार्मर्स को भी दिल की गहराइयों से शुक्रिया अदा करूंगा कि इस प्रोग्राम में सबसे ज्यादा आने की कोशिश करें और जितेंद्र राणा जी का शुक्रिया अदा करें और अपने प्रधानमंत्री जी का शुक्रिया अदा करें, क्योंकि हमारे ये सबसे बहुत बड़ा एक नाम जो निकालना है वो मेहनत का ही काम है। मैं दिल की गहराइयों से आपके रेडियो स्टेशन भदरवा को मुबारक देता हूँ।
2: कुंजलाल जी, जिस तरह से आपने इस फेस्टिवल पर नहायत ही उम्दा अंदाज में समझाया, कुंजलाल जी हम आपसे ये भी जानना चाहेंगे कि इस वक्त खरीफ क्रॉप का सीजन चल रहा है और इस वक्त जो मौसमी हालात थे इस बारे में आप हमारे किसान भाइयों को क्या टेक्निकल जानकारी देना चाहेंगे?
3: जी सर, ये तो हमें इस साल तो जो कुदरत की तरफ से जो हमें मिल रहा है उसको मैं बयान नहीं कर सकता हूँ कि इस वक्त टाइम टाइम पर इसके लिए बारिशें आ रही है और इस पे इस प्लांट की ग्रोथ हो रही है और इसमें जितना भी चल रहा है वो अच्छा चल रहा है और इस अच्छाई से हमारे जो सिस्टम बन रहा है वो काफी अच्छा चल रहा है, क्योंकि हमारे यहाँ से फार्मर्स जो है वो हमारे पर ये डिपार्टमेंट MMM वाले या CRSS जो है उन्होंने इनको टूर पर बम्बई में लेकर इन्होंने वहां पर इसका बायरों से मिलाकर इसके बारे में बहुत अच्छी जानकारी दी है और फार्मर जो है बड़े बढ़ चढ़ कर काम कर रहे हैं।
2: کوئندار جی ہم آپ سے یہ بھی جاننا چاہیں گے کہ جس طرح سے اس وقت بہت سارے اسکیمز سینٹرل گورنمنٹ کی طرف سے چل رہی ہے, کوئندار جی جو آپ اور ہمارے دوسرے کسان بھائی ان اسکیموں سے فائدہ لے رہے ہیں.
3: جی سر, جو بھی اس وقت میں اور تو کیا کہہ سکتا ہوں, لیکن ہر ڈپارٹمنٹ جو ہے وہ اوپر کی سینٹر کی گورنمنٹ سے اوپر سے کافی ان لوگوں کو پرسپیکٹو ہے اور کام بھی کر رہے ہیں, لیکن فارمروں کے ساتھ جڑے ہوئے ڈپارٹمنٹ ہیں. میں دل کی گہرائیوں سے ان ڈپارٹمنٹوں کا شکریہ ادا کروں گا اور وہ اس میں جان مطلب کام اتنا تیزی سے چلائیں اور اتنے فارمروں کی ان کی حوصلہ افزائی کریں تاکہ فارمر جو ہے جو اس وقت بے روزگاری کا سسٹم جو ہے وہ ختم ہو جائے.
2: گنجا جی آخر پر آپ ہمارے دوسرے کسان بہن کے لیے کیا پیغام دینا چاہو گے جس سے وہ زیادہ سے زیادہ جانکاری لے سکے؟
3: سر جی, میں فارمروں کو یہی بتانا چاہتا ہوں کہ جہاں تک بھی ہو سکے تو آپ جو بھی فیسٹیول یا ڈپارٹمنٹ کے میٹنگیں جو ہوتی ہیں یا کہیں بھی کوئی پروگرام ہوتا ہے, اس پروگرام میں فارمر بڑھ چڑھ کر حصہ لیں اور ان ڈپارٹمنٹوں سے اپنے جو مقصدی جو کام ہوتے ہیں ان سے اپنے اپنے کاموں کے لیے فارمر جو ہے وہ اپنا کوئی گاؤں کا چنا ہوا بندہ ہوتا ہے یا اس کی پہچان ہے یا اس کی اپنی پہچان ہے, تو اس پہچان سے اس ڈپارٹمنٹ کے ساتھ مل کر اپنا پورا ریفرنس دے کر اور کام کروائے اور خود بھی کام کرے, جس سے کہ ہمارا یہ جو بھدروا ہے وہ دنیا کے میپ پر اس طرح آ جائے کہ ہمارا فارمر اور یہاں کا جو بھی امیر آدمی ہے وہ جہاں بھی جائے اس کی عزت برقرار رہے.
2: کوئندار جی آپ نے ہمارے پروگرام کسان وانی کے لیے وقت دیا, آپ کا بہت بہت شکریہ.
3: دھنیواد سر, شکریہ.
4: سب ہر جو سماج سے ضروری اٹل پینشن یوجنا کو نوجوانوں کے لیے ہے تاکہ آپ جب 60 سال کے ہوں گے آپ کو کبھی کسی کے سہارے کی ضرورت نہ پڑے, آپ اپنا بڑھاپا بھی گوروں کے ساتھ بتا
5: سکتے. اب اس یوجنا سے 8.85 لاکھ سے زیادہ لوگ جڑ چکے ہیں.
4: اگر آپ بھی 18 سے 40 سال پڑے یا باڑھ جائے تو ماہانہ اٹل پینشن کے علاوہ کیٹ پتنگ یہ فصل کھا جائے کوئی فائدوں کی جانکاری ہم نے یہ ہے پردھان منتری فصل بیمہ.
6: بوائی سے فصل کٹائی تک ہر جوکھم کا دعویٰ, نیونتم پریمیم پر ادھکتم بھگتان کا وعدہ.
7: یوجنا سے ہر سال جڑے ہیں 5 کروڑ سے زیادہ کسان, اب آپ کی ہے باری.
6: نزدیکی کرشی کاریالے, سہکاری سمیتی, بینک شاخہ, ادھکرت بیمہ کمپنی یا جن سیوا کیندر میں سویچھا سے کرا سکتے ہیں پنجیکرن.
7: فصل بیمہ پورٹل یا فصل بیمہ ایپ دوارا بھی کرایا جا سکتا ہے پنجیکرن.
6: پردھان منتری فصل بیمہ یوجنا, آپ کی فصلوں کا سمپورن سرکشا کوچ. کرشی ایون کسان کلیان منترالے, بھارت سرکار.
8: مکیش جی, گل بات سنی اڑا شری کنج لال تھی اے گتاسر رہنے والے پروگریسو فارمر چل جانکار دیتی آسن کہ اگر لوینڈر کھیتی آس کٹ مگر تو تس من کن کن آس گورمنٹ طرف سویدھائی آن تس من کن سے آس کن لوڑ کیرو کہ آسن تس من آس مطلب نمبر ون بنڈری پوری کوشش کرم تس من تو یار ایز اے یہ جنا آنریبل سینٹرل گورمنٹ جنا منسٹر شری جتیندر سنگھ جی تو تن کرو بڑ بھاری بڑو یوگدان رہو ہے کہ یہ جی آئی ٹیگ مل رہا اگر اس فون ہوئے تو تس من 100% یوگدان ہے تن کرو ہے تو اص کنوڑی کیرو کہ اگر اترو اتری یہ گورنمنٹ سے کر رہا ہے تو اص پوری کوشش لوڑی کیری کہ یہ بڑھائے ماں جب کوئی خالی ٹھار ہے جب بنج ٹھار ہے تڑے اص لوینڈر فون جن تن لورو لوڑے کچھ کی پتہ کہ بات ہے جیسے جھاڑی بچے نا آک بات سال ضرور تس تین ضرور فون بات ہے اور ایک اڈ لاک تو 10-12 سال تین لگاتار سال تو رہتا ہے اپنے آپ میں پھوڑ لگتا تو سمجھ کے اوور گرین سدا بہار ضرور فوڑوں تو اس میں کوئی محنت کرنے کی ضرورت ہی نہیں.

0: और बेहतरीन कारकर्दगी दिखाने वाले बच्चों को इनामात से भी नवाजा गया, जबकि मौसीकी और सकाफती प्रोग्राम ने माहौल को मजीद पुरजोश और यादगार बना दिया। शिरका ने इस तकरीब को कौमी यकजहती, हुब्बुल वतनी और सकाफती हम आहंगी के खूबसूरत मिसाल करार दिया।
1: इशफाक सईद की रिपोर्ट आपने सुनी। इधर भारतीय फौज का चीता हेलीकॉप्टर लेह के करीब तांग से इलाके में हादसे का शिकार हुआ है, जिसमें मेजर जनरल सचिन मेहता समेत 3 फौजी अफसर जख्मी हुए हैं। बताया जाता है कि हादसा 20 मई को पेश आया, तहम इसकी इतला कल ही सामने आई है। हेलीकॉप्टर एक लेफ्टिनेंट कर्नल और एक मेजर उड़ा रहे थे। और प्रोग्राम के आखिर में यह खबर कि बानिहाल के खूबसूरत सियाती मकाम नील टॉप से हंसराज टॉप तक 2 रोजा ट्रैकिंग फेस्टिवल का आगाज किया गया है। इस फेस्टिवल को मेंबर असेंबली बानिहाल सज्जाद शाहीन ने झंडी दिखाकर आगाज बख्शा। इस प्रोग्राम का इनेकाद महकमे सियाहत, जिला इंतजामिया और खास चैरिटेबल ट्रस्ट नील के इश्तराक से किया गया है। इसके साथ ही शहरबीन का वक्त अब खत्म हो जाता है। प्रोग्राम के मेजबान और एडिटर अशफाक लोन और प्रोग्राम की निगरान समीना शाह को इजाजत दें। खुदा हाफिज।
2: शहरबीन आप तक पहुंचाने में हमारे साथ ताबुन कर रहे थे खैबर सीमेंट, मजबूती और पायदारी की जमानत खैबर सीमेंट। अपनी तामीरात दिल से बनाइए।
3: आप बिजनेस की तरक्की को लेकर हैं फिक्रमंद? अरे रेडियो पे दे इश्तिहार और बढ़ाएं अपना कारोबार। अब फिक्र की क्या बात जब है कमर्शियल ब्रॉडकास्टिंग सर्विस का साथ। जी हाँ, अपने कारोबार की उड़ान को दीजिए एक नई पहचान। रेडियो से इश्तिहार देकर बढ़ाएं अपने बिजनेस की शान। राबिता करें कमर्शियल ब्रॉडकास्टिंग सर्विस श्रीनगर, फोन नंबर 9419000025।
4: मून SWR PVC पाइप्स एंड फिटिंग्स। जी हाँ, मून वाटर टंकियाँ बनाने वाले अब लाए हैं मजबूत, पायेदार और आला तरीन क्वालिटी के मून SWR PVC पाइप्स एंड फिटिंग्स। बस नाम ही काफी है, मून SWR PVC पाइप्स एंड फिटिंग।
5: मोहब्बत वही जो दिल से हो, बात वही जो दिल से कही जाए, दोस्त वही पक्का जो दिल से साथ निभाए, रिश्ता वही बेजोड़ जो दिल से जोड़ा जाए। दिल से ही तो होते हैं इरादे चट्टान से, दिल से ही तो बनते हैं घर खाली मकान से। इसलिए खाइबर सीमेंट का जर्रा जर्रा दिल से बना है। खाइबर सीमेंट, दिल से बनाओ।
6: आज आई मेन मेडिकल रिपोर्ट तो मेरे शरीर में विटामिन ई तो विटामिन बी कमी द्रामस।
7: तो क्या शकन फोर्टिफाइड दूध तो फोर्टिफाइड तेलों का इस्तेमाल करान?
6: मगर ये फोर्टिफाइड आसान क्या छो?
7: फोर्टिफाइड दूध तो तेल छो बराबर मकदारस में त्रावने यवा। विटामिन ए छो साने इम्यूनिटी बढ़ावान तो विटामिन डी छो अड़जी मजबूत करान। दूध तो तेल छो बराबर मकदारस में।
6: मगर ये है आज सठा द्रो?
7: हाँ ना ना, सुई कम मत मज मुश्क ते सुई छो बेहतर पोषण दिवान।
8: पनुन तो पन्ने आयाल जिंदगी बनाई सेहत मंद। प्लस एफक निशान वोल फोर्टिफाइड फूड पान नयो बाजरस में दस्तियाब फोर्टिफाइड वसाइलन है जानकारी खतर करो www.ffrc.fssai.gov.in पर राइट।
9: इशूड इन पब्लिक इंटरेस्ट बाय ऑफिस ऑफ द कमिश्नर फूड एंड ड्रग्स एडमिनिस्ट्रेशन J&K।
10: समीन, हम आपको बता दें कि ईद उल अजहा के सिलसिले में आज रात 9 बजे हमारा मकबूल आम प्रोग्राम पेश होगा हम सफर। मौजू है कुर्बानी के आदाब अहकाम। आज आप इसकी दूसरी किस्त सुनेंगे। समीन मोहतरम, जैसा कि आप जानते हैं कि प्रोग्राम हम सफर के रूह रवा हैं मौलाना फैयाज अहमद जरू साहब दामत बरकातहुम, और प्रोग्राम के प्रोड्यूसर हैं सलीम एजाज कपरा। सुनना न भूलें प्रोग्राम हम सफर आज रात 9 बजे।
11: अरे वहाँ देखो एक्सीडेंट, रुकना पड़ेगा, मैं मदद करके आता हूँ।
12: रहने दे बेटा, इतनी झंझट में क्यों फंसना? पुलिस केस हो गया तो कोर्ट कचहरी का चक्कर लगाने पड़ेंगे।
11: नहीं माँ, अब ऐसा नहीं होता। गवर्नमेंट की PM राहत स्कीम आ गई है, एक गोल्डन आ रहा है माँ, अभी मदद मिल जाएगी तो इसकी जान बच जाएगी।
12: पर बेटा, हॉस्पिटल जाते ही वो एडवांस पैसे मांगेंगे, कहाँ से आएंगे इतने पैसे?
11: माँ, इसमें कैशलेस ट्रीटमेंट मिलता है, 1.5 लाख तक का इलाज और 7 दिन का खर्चा सरकार देगी, 1 रुपया एडवांस नहीं देना पड़ेगा।
12: और वो पुलिस, वो तो तुझे तंग करेंगे ना कि कैसे हुआ, कहाँ से लाया।
11: माँ, अब सख्त रूल्स हैं, नो हैरेसमेंट। मदद करने वाले को राहवीर माना जाता है, मुजरिम नहीं। पुलिस परेशान नहीं कर सकती।
12: सच में? फिर तो बेटा देरी मत कर, जल्दी जा।
11: हाँ माँ, आप बस 112 डायल करके एम्बुलेंस बुला लो। पेपर वर्क अब सिस्टम हैंडल करेगा, हमें बस इंसानियत दिखानी है।
12: शुक्र है, और डर या पैसे की वजह से किसी की जान नहीं जाएगी।
11: वही तो माँ, PM राहत, इलाज पहले पैसे बाद में, 112 डायल करें जिंदगी बचाएं। इशू इन पब्लिक इंटरेस्ट बाय ऑफिस ऑफ द ट्रांसपोर्ट कमिश्नर जम्मू एंड कश्मीर।
13: آداب، یہ آکاش وانی سری نگر، شام چہ 7:30 تو 7:00 سپد خبر نام ہے چھس محمد صادق لون گڈ اخ نظر از چین اہم خبرن پہ وزیر اعظم نریندر مودی بگرائے کنوہمس روزگار مولس دوران مختلف محکمن مز تعینات کرنے آمت نوجوان مز 51,000 تقرر نامہ لیفٹنٹ گورنر منوج سنہان ووت نشہ مکت جموں کشمیر ابھیان نشس خلاف اخ وسوار تحریک بنیومت پتم 43 دہن دوران 777 ایف آئی آر درج 894 ڈرگ سمگلر گرفتار 457 ڈرائیونگ لائسنس رد تو 606 گاڑین رجسٹریشن منسوخ تو آز سٹھا عقیدت احترام سان منانا حضرت میر سید علی ہمدانی رحمۃ اللہ علیہ ہند 161 ورس مبارک ونچ پیش خبر تفصیل سان وزیر اعظم نریندر مودی بگرائے آز کنوہمس روزگار مولس دوران مختلف محکمن مز تعینات کرنے آمت نوجوان مز 51,000 کھت زیادہ تقرر نامہ پتہ ووت تمو ویڈیو کانفرنسنگ دس تقریب خطاب کران زم نوجوان کرن وکست بھارت خواب پور کرنے باپ سٹھا اہم رول ادا تمو ون بھارت ترقی ہندس اکس نوس سفرس مز برہ پکان تو درست دنیا بھارت کس ات سفرس مز شامل سپدن یسان تمو کور ات موقع پہ پانچن ملکن ہند غیر ملکی دور چین حصولیبین ہند تذکرہ لیفٹنٹ گورنر منوج سنہان ووت زیتی دہ برہ شروع کرنے آمت ہتن دہن ہند نشہ مکت جموں کشمیر ابھیان زمینی سترس پہ اخ وسوار تحریک بنیومت تو یو ٹی ہند پریت گلی کوچہ مز یہ آواز کنس تہ ڈرگ سمگلرس یی معافی دن سن شپین نمائندہ جانسار احمدن خبر سوزمت زیادہ شپین منشیات مخالف پد یاترائی جنڈ ہوت روانہ کرنے پتہ خطاب کران وون ایل جی این زنتظامیہ ست ست عام لک تہ جموں کشمیر مز نارکو ٹیرورزم ختم کرنے خطر پر عزم تم ووت زشہ سان نوجوان اندری ختم کر تم ترقی ہز وتہ نش دور لمان تمو ون مزید ابھیان شروع سپدن پتہ ونیک تام 777 ایف آئی آر درج کرنے آمت 894 ڈرگ سمگلر آئے گرفتار کرنے تو 457 ڈرائیونگ لائسنس رد کر 606 گاڑین ہز رجسٹریشن منسوخ کرنے آمت جموں کشمیر منشیات کے لانت نش بچاؤ خطر ہتن دہن تام چلن وول نشہ مکت ابھیان وچ سان جاری تو نشک ڈھانچہ پور پٹ ختم کرنے تو ات بد عادتس مز ہن آمت نوجوان واپس ان خطر پریت ممکن قدم تلنے یوان پیش چھ منشیاتس متعلق ایل جی منوج سنہا سن پیغام
14: ڈرگ اسمگلنگ سے جڑے تسکر کا پاسپورٹ، اس کا ڈرائیونگ لائسنس، کارڈ آدھار نمبر، اس کے آرمز لائسنس، سب کچھ نیرست کر دیا جائے گا اور اگر فرار ہوگا تو لک آؤٹ سرکولر جاری کیا جائے گا، این ڈی پی ایس ایکٹ کے تحت اس کی چل اچل سمپتی بھی اٹیچ کی جائے گی، بینک اکاؤنٹ فریج کیا جائے گا اور اس کے خلاف فائنینشیل انویسٹیگیشن بھی پرارمبھ کیا جائے گا۔
13: جموں کشمیر میں نوجوان عادت نش دور تھانے خطر کرنے لازمی اقدام ہند حوالہ وون ایک وستاد منجیت سنگھ گلن آکاش وانی نیوز سری نگر سات کران
15: نشہ اخ خطرناک زہر اس نوجوان نسلن ہند خواب خاندانن ہند سکون تو معاشرک مستقبل تباہ کران میانہ طرف تمام والدین نوجوانن تو سماجس پور خلوص اپیل زم بدترین عادت نش روزیو دور پنین شرین کریو صحیح رہنمائی تکیاز یوئی سان مستقبل اس پیٹ فرض بنان ز ساری کرو یکوٹ رلت نش نش پاک محفوظ تو روشن معاشر تعمیر۔
13: پلسن منشیات خلاف جنگ جاری تاوان سری نگر ضلع کن مختلف علاقن مز ڈرگ سمگلرن ہند 5 کروڑ روپین ہند جائیداد منسلک کورمت پلسن کر وونت پور انت ناگ تو سوپر 4 ڈرگ سمگلر گرفتار یمن نش واریاہ مقدارس مز نشہ آور دوا ضبط کرنے آو۔ جل شکتی تو قبائلی معاون ہند وزیر جاوید احمد رانہان ہوت آج سری نگر اکس میٹنگ دوران جموں کشمیر مز شیڈیول ٹرائبس اینڈ ادر ٹریڈیشنل فارسٹ ڈویلرس ایکٹ چہ عمل آوری ہند جائزہ وزیرن دت ات موقع پہ افسرن ہدایت زم گھن ات ایکٹ ست ست فارسٹ رائٹس ایکٹ کس بارس مز قبائلی طبقس مز جامع بیداری پید کرن۔ صحت طبی تعلیم ہز وزیر سکینہ ایتون تل آز ستراجن بنگی وارڈ کلگامی پرائمری سکولس دس ات موقع پہ وون تمو زوجودہ سرکار سے تعلیم ہند معیار بہتر بنانے باپت پریت ممکن قدم تلان پت لوگ تمو بنگی وارڈس مز اخ عوامی دربار یا دوران تمو لوکن ہند مسئلہ بوجھ۔ زراعتک وزیر جاوید احمد ڈارن کور آز رفیع آباد حلقہ کن ڈوٹھ ست متاثر سپدمت علاقن ہند دورہ تو دتک افسرن ہدایت زم گھن میو باغن تو فصلس واتمت ددارک تخمینہ لگوت کملن وقتس پہ امداد واتن۔ چیف سیکرٹری اٹل ڈلون ہز آج سری نگر اکس میٹنگ دوران جموں کشمیر مز ٹریفک نظام بہتر بنانے تو سڑک حادثہ کم کرنے باپت کرنے حکمت عملی تو سفارشن سام چیف سیکرٹری کور افسرن باند باند زم گھن ٹریفک نظام سہل بنانے ست ست حادثہ کم کرنے باپت پریت ممکن قدم تلن۔ یم خبر چھو تو آکاش وانی سرینگر پٹھ بوزان بہلی پائی ولی کامل تو کشیر مز اسلام کس بانی حضرت میر سید علی ہمدانی رحمۃ اللہ علیہ شاہت اکہٹم ورس مبارک آج سٹھا عقیدت تو احترام سان منانا ات سلسلے مز آئی تہندس زیارت گاہ خانقاہ معلیٰ سری نگر درود ازگار تو ختمات المعظمات مجلس آراست کرنے